गरेको जमन हजुर बेमन गर्छौ भने ए माया घस खाउन निउरेर सिरिसको हालो हजुर बगैनको सोइला ए माया गाया बारी जोनुलाई खातिर ज्यानलाई हजुर मिठाई खानु पर्ने ए माया चालेर चिनीमा नापत्याई देखे हजुर हेर्नु सवारी होला ए माया चालेर चिनीमा सालको पदमा हजुर पैसा राख्नु हातमा ए माया रञ्चनको सिनेमा तपाईँ र हामी हजुर हेर्नु जाउँ है त ए माया रञ्चनको सिनेमा सालको पदमा हजुर पैसा राख्नु हातमा ए माया रञ्चनको सिनेमा होइन यार।